0: یہ نشہ آور اشیاء کے استعمال کے خلاف 100 ہفتے طویل ایک جن بھاگیداری مہم ہے۔ بھارت نے دولت مشترکہ کھیلوں میں پیرا ایتھلیٹکس میں ایک تاریخ رقم کی ہے اور مردوں کے 100 میٹر T47 فائنل میں دلیپ گاوت نے سونے کا تمغہ اور محمد واسل نے چاندی کا تمغہ جیتا ہے۔ گاوت نے سونے کا تمغہ جیتنے کے لیے 10.71 سیکنڈ میں بہترین ریکارڈ قائم کیا، جبکہ واسل نے دوڑ کے سخت مقابلے میں کانسے کا تمغہ جیتا اور 10.83 سیکنڈ میں اپنی دوڑ مکمل کی۔ یہ تھیں خبریں، اور اب اخبارات کے آئینے کے ساتھ ہیں عبد المالک۔
1: شکریہ ضمیر۔ لوک سبھا میں پیپر لیک روک تھام بل منظور ہونے کو راجدھانی سے شائع ہونے والے آج کے زیادہ تر اردو اخباروں نے اپنی بڑی خبر بنایا ہے۔ بقول روزنامہ انقلاب، 10 سال تک کی قید اور 50 لاکھ روپے جرمانے کا التزام، ریاست میں فاسٹ ٹریک عدالتیں بنائی جائیں گی۔ اسی اخبار نے نیک پیپر لیک کی پوری سازش بے نقاب کرنے کے سی بی آئی کے دعوے کی خبر کو بھی نمایاں طور پر شائع کیا ہے۔ روزنامہ انقلاب نے وندے ماترم کی توہین کو اب قابل سزا جرم قرار دیے جانے کو اپنی پہلی خبر بنایا ہے، جس کے تحت 3 سال تک کی سزا کا التزام ہے۔
0: اور آخر میں خاص خاص خبریں ایک بار پھر۔ لوک سبھا نے پیپر لیک کی روک تھام سے متعلق ترمیمی بل کو منظوری دے دی ہے، جس میں 10 سال تک کی سخت سزا کی گنجائش موجود ہے۔ بہار، گجرات اور مدھیہ پردیش میں 3 اسمبلی حلقوں میں ضمنی چناؤ کے لیے پولنگ شروع ہو گئی ہے۔ بہار سرکار نے دربھنگا میں رائیام اور مدھوبنی میں ساکری میں چینی کی بند ملوں کو دوبارہ کھولنے کا فیصلہ کیا ہے۔ بحیرہ احمر کے بحران اور عالمی سطح پر اتھل پتھل کے باوجود بھارت کی تجارتی برآمدات میں 15% کا اضافہ ہوا ہے۔ شراون مہینے کے لیے سالانہ کانوڑ یاترا آج شروع ہو رہی ہے۔ اور دولت مشترکہ کھیلوں میں مردوں کی 100 میٹر دوڑ میں پیرا ایتھلیٹ دلیپ گاوت نے سونے کا تمغہ جیتا ہے، جبکہ محمد واسل نے چاندی کا تمغہ اپنے نام کیا ہے۔ اس کے ساتھ ہی آکاشوانی سے یہ خبرنامہ ختم ہوا۔
2: آکاشوانی کا یہ پٹنہ کیندر ہے، میڈیم ویو پہ 483.1 میٹر ارتھات 621 کلو ہرٹز پر۔ اب آپ سنیں گے پرادیشک سماچار تھوڑی ہی دیر میں۔
3: कृपया ध्यान दें, डेंगू अपने शहर में पांव पसार रहा है, पर हम सावधानी और स्वच्छता से इसको हरा सकते हैं।
4: डेंगू की रोकथाम के लिए कुछ जरूरी बातों का पालन अवश्य करें, जैसे डेंगू का मच्छर साफ पानी में भी पनपता है, इसीलिए कहीं भी पानी जमा ना होने दें। डेंगू का मच्छर दिन में काटता है, इसीलिए अपने आसपास साफ रखें और अपने शरीर को ढक कर रखें। समय समय पर फॉगिंग करें और मच्छरदानी का प्रयोग करें। बच्चों को बाहर भेजने से पहले मच्छर भगाने की क्रीम लगाएं। खिड़की दरवाजों में मच्छर जाली लगवाएं।
3: जब होगा पूरा प्रयास हमारा, तभी मिलेगा डेंगू से छुटकारा। जीवंत बिहार, सपना हो साकार। अधिक जानकारी के लिए हेल्पलाइन नंबर 104 पर संपर्क करें। स्वास्थ्य विभाग और सूचना व जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
5: पशु पालकों एवं कृत्रिम गर्भाधान यानी AI से जुड़े सभी व्यक्तियों के लिए महत्वपूर्ण सूचना। बिहार सरकार द्वारा लागू किया गया है बिहार पशु प्रजनन विनियम अधिनियम 2025। इसका उद्देश्य है बेहतर नस्ल, अधिक उत्पादन और सुरक्षित भविष्य।
6: अब कृत्रिम गर्भाधान यानी AI सेवा केवल पंजीकृत आर्टिफिशियल इंसेमिनेशन टेक्नीशियन AIT से ही कराएं। AI कराने से पहले तकनीशियन का पंजीकरण और पहचान अवश्य देखें। हमेशा प्रमाणित एवं अधिकृत सीमेन का ही उपयोग करें, ताकि आपको स्वस्थ बछड़े, बेहतर नस्ल और अधिक दूध उत्पादन का लाभ मिल सके। यदि आप AI तकनीशियन, सीमेन विक्रेता, सीमेन बैंक या इस सेवा से जुड़े संस्थान हैं, तो अधिनियम के अनुसार आवश्यक पंजीकरण अवश्य कराएं।
5: अधिक जानकारी के लिए अपने जिला पशुपालन पदाधिकारी अथवा बिहार लाइफ स्टॉक डेवलपमेंट एजेंसी पटना से संपर्क करें। डेयरी, मत्स्य एवं पशु संसाधन विभाग, पशुपालन निदेशालय और सूचना एवं जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
7: सामाजिक सुरक्षा पेंशन योजना के सभी पेंशनधारियों के लिए महत्वपूर्ण सूचना। अपनी पेंशन बिना रुकावट के पाने हेतु यथाशीघ्र जीवन प्रमाणीकरण अवश्य कराएं। पंचायत या प्रखंड स्तर पर या नजदीकी कॉमन सर्विस सेंटर पर आधार कार्ड या बैंक खाता संख्या या लाभार्थी संख्या लेकर जाएं एवं निःशुल्क जीवन प्रमाणीकरण कराकर प्रमाण पत्र प्राप्त करें। अतिवृद्ध एवं दिव्यांग पेंशनधारियों का बायोमेट्रिक के माध्यम से जीवन प्रमाणीकरण नहीं होने पर भौतिक सत्यापन की व्यवस्था की गई है। ध्यान दें, जीवन प्रमाणीकरण नहीं कराने पर आपकी पेंशन बाधित हो सकती है। अपने पेंशन को निरंतर जारी रखने के लिए आज ही जीवन प्रमाणीकरण कराएं।
3: अधिक जानकारी के लिए हेल्पलाइन नंबर 1800-345-6262 पर संपर्क करें। समाज कल्याण विभाग और सूचना एवं जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
8: हर घर की वाणी आकाशवाणी, हर दिल की वाणी आकाशवाणी, और दिलों को जोड़ने के लिए हम आ रहे हैं बस एक क्लिक पर हमारे स्टेशन